0: भेटा त डरे रिसाइसन गोलेनन खै
1: खै यो त करलान्दन नगाउने के गथे
2: मुहा पिडाले छ क्या
3: हे के भनम खै

0: कति माया गर्छस् भनेपछि मन पग्लियो आज माया भला जस्तो छ
1: यहाँ कोही कोहीको माया बसिसक्यो
2: हे मुना मदन पढाएछौ हे

0: अब माया बसी बस्दा भाउजू भन्नु पाइएला नि. भाउजू भाउजू भाउजू भाउजू भाउजू भाउजू भाउजू छोरालाई चाहिँ सबै गाउँलेले लगाएको छ नि.
1: के भन्नुहुन्छ?
0: जाँदा जाँदै यस्तो चिठी छाएर
2: आमा म विशेष कारणले गाउँ छोडेर जाँदैछु, तर म फर्किन्छु आमा. बाबाको सपना पुरा गरेर फर्किन्छु. मलाई पर्खे आई आमा, मेरो माया नमरे आई. म एक दिन अवश्य फर्किन्छु.

सम्बन्धी भनेर दसैँ वालीको एउटा रोजीको रोजीमा गीत गाउँदा गाउँदै झानिएको माया प्रेमले उचाएको कथा बाटो बोलामाया बनेको रहेछ। अन्तिममा गएर चाहिँ अब कस्तो आउँछ त बोलामाया भन्दै भन्ने कुरोमा पनि दर्शकहरूलाई चाहिँ आफ्नो क्युरियोसिटी बनाएर पुरै टिमको लागि चाहिँ धेरै